वेलकम एंड मोस्ट वेलकम, गुड आफ्टरनून रेहान ब्रो, हाउ आर यू? शो वेरी वेरी नाइस शो सुन रही हूँ मैं, महा हटक ओके जी, थैंक यू सो वेरी मच जहान मनना। नेक्स्ट विच नेम बनाए ले एड्रेस तहते नसरती सलाम रेहान सर ओके जी, यो फॉर महेश दा मोत दा सांग वल अगवा मा बसुमरा नजवले ज दे लिखली मह की खास कोशिश भी कहूँ मखा ओके जी, थैंक यू सो वेरी मच। नेक्स्ट वीच داسی ایڈریس رات لے گئی تبج کے شانتی کارڈ ورت جوڑو مخا تو پروگرام نے نائس وی پلیز سانگ ہم ہا لگا اوکے جی انگل خاموشی ایک ایسی عبادت ہے فرشتے اسے لکھ نہیں سکتے شیطان اسے بگاڑ نہیں سکتے اور اللہ کے سوا اسے کوئی جان نہیں سکتا اوکے اٹس می لولی چھوٹی ہے نا اوکے چھوٹی ہے نا تھینک یو سو ویری مچ ہاں میسج ہاں میسج بس گوا کرنے کا نزدکڑی درد ہوا سلام اور ریحان ہان ہاؤ آر یو می سار فرام بنو اوکے جی وعلیکم السلام اینڈ تھینک یو سو ویری مچ شو نائس ہے می سارا ہان فرام بنو اوکے سارا تھینک یو سو ویری مچ جو جہان

इस्तेमाल कीजिए हुज़ैफ़ा कंपनी शिफा ब्यूटी क्रीम दश पेटे हल्का वंदे मसाज करके सबूत खूब नरजक्षी मखवासे विंजे का नाम नोचे विंजे हुज़ैफ़ा कंपनी शिफा विटामिन सी फेस वाश तरह विंजा दासी विंजा चिकनाई तप शीशे शिकस से شی جواتا ای پاتا در تلگی جی شی پا دمخ میں سی استعمال کردی دی حضیفا کمپنی شفا بیوٹی کریم حضیفا کمپنی شفا ویٹا منسی فیس واش دا چی کلاو خلیو خالی کو پانو در تملاوی جی ورسرام اغاو ڈاکویستا دیکان دور لاوی ورکا ویو شی پا لکی ڈراش دی تسی نمینا شامل شی

वैसे मैं क्यूटर शान फॉर यू प्रोग्राम के वाया का अच्छा ये कहना मैं क्यूटर शान फॉर यू प्रोग्राम के कवाए को टाइम देर दाई सबनी भाई अमी चापल सरा गुड मॉर्निंग का देर जो अच्छा वैसे प्रोग्राम कवा को टाइम देर देखो सबनी अमी चापल सरा जिकिम ने कहना गुड मॉर्निंग का साइड देर जो तमाना शुक्रिया यो जहान मनना मुकी शुक्रिया मुकी नो वैसे जमा अचानक गिला निष्ठा हो बस दवाएं रोंदन टोल अरमान अरमान अंदे छे چه ترکم بابی آچه ترکم بابی آچه دیر جو تمنا زمان اچھا نکیلا نشتا خوب از داو ایم جواندن تول ارمان ارمان دی چه ترکم بابی دیر جو